0: तपाईँहरू डब्लुबिटिभी एलबी बर्लिङटन सुन्दै हुनुहुन्छ। साउथ इन बर्लिङटनको सञ्चार प्रसारण केन्द्रबाट 99.3 प्रसारण हुँदैछ।
1: Don't go sweet off the map.

तपाईँहरू डब्लुबिटिभी एलबी बर्लिङटन सुन्दै हुनुहुन्छ। साउथ इन बर्लिङटनको सञ्चार प्रसारण केन्द्रबाट 99.3 प्रसारण हुँदैछ।